0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 14 गते आइतबार, सन 2026 जून 28 तारीक जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ्दो लागतले किसान मर्कामा, पछि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
0: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
1: एसईई र कक्षा 12 को नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
4: हामीले रिजल्ट यस कारणले छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
0: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
1: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको

0: शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलेरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशियो। प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ। बिउ रोपाई सिंचाई मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ। उहाँले भन्नुभयो, समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकारी योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउबीजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रतिकार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसूनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यो प्रस्ताव छ। अहिले प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यस्तो आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्त भन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप एक वर्ष सजाय थपिने मसौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने हालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। तीन वर्ष कैद भुक्तान गरेका र 75 वर्ष उमेर पूरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थान हद तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 वर्ष कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखिएमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
1: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय पक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
2: यसैबीच वैदेशिक रोजगार विभागले उजुडी फर्स्युट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंगाउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
1: काया खैरनमा एसी र कक्षा 12 उत्तर पुस्तिका परीक्षण बारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556 94 33 4 93 555।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागका गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
4: नतिजा छिटो निकाल्न खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा लियो, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी नै यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइ अनुसार, शिक्षकहरूको भनाइ अनुसार, विभिन्न विद्यालयको भनाइ अनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्र निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
5: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
4: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हुँ, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई त थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटलिङ गर्न पाउँछु त भनेको छ, राज्यले पनि रिटोटलिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखेको छ, धेरै विद्यार्थीहरू अन्यल भएको छ, असन्तुष्ट व्यक्त गर्नु पर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
5: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
4: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि। एउटा विद्यार्थीले लामो समय नसम्म गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि। राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ। अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु।
5: सरकारले चाहिँ नमूना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ, यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
4: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पूर्ण परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि, त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि। परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने।
5: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ, अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
4: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो। अब कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बाहनामा फेरि गल्ती हुन गएको छ नि त। तर अहिले वात्त एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजापट्टि असन्तुष्ट व्यक्त गरेको छ, यो कमजोरी पक्ष हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
5: हजुर, यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमूना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ, अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
4: यो त राज्यले के गर्न खोज्यो, एउटा विद्यार्थीहरू आन्दोलनमा उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन एउटा बाहना त बनाउनै पर्यो होइन, मैले त्यसलाई बाहना शिक्षा मन्त्रालयको एउटा बाहनाको रूपमा मात्र लिन्छु।
5: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
4: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो। यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरकै सिलसिला, सरकारले आठवटा विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।

0: वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन्। यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। यूरोप, एशिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। यूरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ। स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 जना भन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन्। हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरूद्ध भएका छन्। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू 2 दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन्। स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। यूरोपसँगै एशियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन्। दक्षिण एशिया, पूर्वी एशिया तथा मध्य एशियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्।
0: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डको जीतमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जीत सुनिश्चित गरे। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मड्रिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक भन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ। नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलाण्डा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ। पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई 1 गोल गरेको छ। यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ।
1: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ।
0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परिनिधन भएको छ। हिजो बेलुकी 5:45 स्वर्गद्वारी नगरपालिका 2 बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब कार्यालयका उपरीक्षक नरहरि अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 झ 0008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर

0: आजको अन्नपूर्ण पोस्टले लेखेको छ,
1: काया कैरनमा अब पालो उखानको
0: ठूलो रोगको ओत ठूलो गरेको खेत।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: मनसूनले विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा, पर्सिङ मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
1: सीप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
0: एसई र कक्षा बाह्रको नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़।
1: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
0: र इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो। कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको विश्वकप फुटबलको रौनक चलिरहेको छ। विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुँदै प्रहरी कार्यालय पुगेका छन्। रुँदै आएका व्यक्तिलाई देखेपछि ती प्रहरी अधिकारीले के भयो भनेर सोध्दैछन्। जवाफमा पैसा स्वाहा भएका व्यक्ति भन्दैछन्, के हुनु नि, सित्तैमा विश्वकप हेर्ने भएको बैंक खातामै गोल हानेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: Patagonia.
1: Extreme energy drink.
2: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
3: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98560408, 98560415 र 98560748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। होन्डा एक्सचेन्ज ऐन अपग्रेड महोत्सव यही मिति 2083 असार 7 गते आइतबारदेखि 13 गते शनिबारसम्म गोर्खा सदरमुकामको पेट्रोल पम्प नजिकै रहेको होन्डा सोरूममा भइरहेको होन्डा एक्सचेन्ज एण्ड अपग्रेड महोत्सवमा सहभागी भई कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज तथा अपग्रेड गर्नुहोस्।
4: तपाईसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्दा 6000 भ्यालु एड र क्याश खरिदमा 5000 नगद छुटको व्यवस्था पनि रहेको छ।
2: साथै नागरिकताको घरमा फाइनान्सको सुविधा पनि उपलब्ध छ।
4: थप जानकारीको लागि सम्पर्क होन्डा हाउस प्राली गोर्खा, फोन नम्बर 064420916, मोबाइल नम्बर 98510 39756।
2: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
5: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रू 5000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
5: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
2: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै, फोन नम्बर 065540049, मोबाइल नम्बर 98560404900 र 98560302082।
2: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्यकर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
8: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्यकर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
9: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98560408।

0: SOS FM 90.4 MHz.
1: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बी3 कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बी3 कम्प्युटर्स फोन 067-421-3700 धरमटारी गोर्खा।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ,
3: विवरण दर्ता रिटर्न फाइल सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श सही नतिजा।
3: कर राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
2: सम्पर्क गुणाखर गौतम, मोबाइल 98560-17970 98560-17970।

0: Epiphania.
1: Extreme energy drink.
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
5: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
6: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
5: मिति 2083 असार 9 गते मंगल। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
6: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
5: थप जानकारीका लागि सम्पर्क 98560-40018, 98560-40515 र 98560-40748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
3: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
4: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
3: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
5: गोर्खा बजार कालिका काखैमा
3: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 9840-26176, 9816-17-3351।
1: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849-39421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइको मानि।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
10: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरको मानि सर।
12: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
13: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40283 र 9800-58-4831।
1: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
14: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
14: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि

0: Stefania.
1: Extreme energy drink.
2: गोर्खाल्यान्ड शाखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खाल्यान्ड शाखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
2: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512। गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
4: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98560-40018, 98560-40515 र 98560-40748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। होन्डा एक्सचेन्ज आइन अपग्रेड महोत्सव, यही मिति 2083 असार 7 गते आइतबारदेखि 13 गते शनिबारसम्म गोर्खा सदरमुकामको पेट्रोल पम्प नजिकै रहेको होन्डा सोरूममा भइरहेको होन्डा एक्सचेन्ज एण्ड अपग्रेड महोत्सवमा सहभागी भई कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज तथा अपग्रेड गर्नुहोस्।
5: तपाईसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्दा 6,000 भ्यालु एड र क्यास खरिदमा 5,000 नगद छुटको व्यवस्था पनि रहेको छ।
2: साथै नागरिकताको भरमा फाइनान्सको सुविधा पनि उपलब्ध छ।
5: थप जानकारीको लागि सम्पर्क होन्डा हाउस प्राली गोर्खा, फोन नम्बर 064-420-916, मोबाइल नम्बर 98510-39756।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
6: होइन, एकरो घोकेर मोबाइलमा के हेरिराखेको भने?
7: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
7: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98443-5410-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
4: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसै कहाँ खोज्ने होला त?
5: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
4: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
4: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
3: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965-40-0549, मोबाइल नम्बर 98560-40-479 र 98560-30-082।
6: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् लेट्रोई कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ लेट्रोई कम्प्युटर्स। फोन 0067-421-3027, हरमटारी, गोर्खा।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
7: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
7: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
7: त्यसो भए त झन् सजिलो रहेछ। अरू के के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
5: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइको मानी।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानी।
10: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरको मानी सर।
8: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो, गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक, गोर्खा। स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98560-40-283 र 98058-48-831।
13: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
14: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
13: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
14: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
13: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
12: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
12: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0064-20-658, मोबाइल नम्बर 97-69-4-91-403।

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर,
1: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 064-590-111 र 98-560-88-088।

0: लेप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
1: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
0: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
1: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजे।
0: थप जानकारीका लागि सम्पर्क 9856040018, 9856040515 र 9856040748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
2: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
4: हाम्रो वन हाम्रो धन, डरेलो बाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
7: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
7: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
8: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
9: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
8: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
9: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
8: आधिकारिक विक्रेता फन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064-20-5-22, मोबाइल नम्बर 9852-35-830 र 9843-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
0: दैनिक भागदौड र थकानबाट टाढा, प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
10: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
10: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0064-20-206, मोबाइल 9852-21-336।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
5: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
6: भेटे नि, होटल गोर्खा प्यालेस।
5: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
6: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
5: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
7: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
6: सम्पर्क होटल गोर्खा प्यालेस हरमतारी गोर्खा, फोन नम्बर 064 421 322 र 421 443।

0: Extreme energy drink.
1: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं। माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डिएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 98678373632 र 98432858516। कृषक हितका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
5: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
4: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
5: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576424210, 98576424210।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227। बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
1: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ। मोबाइल 98460 70211 र 98191 23 170।
4: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
6: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
3: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
3: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।
9: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
10: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दाजै, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
9: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
10: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
9: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
10: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
9: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Media Extreme Energy Drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। होन्डा एक्सचेन्ज आइन अपग्रेड महोत्सव यही मिति 2083 असार 7 गते आइतबारदेखि 13 गते शनिबारसम्म गोर्खा सदरमुकामको पेट्रोल पम्प नजिकै रहेको होन्डा सोरूममा भइरहेको होन्डा एक्सचेन्ज एण्ड अपग्रेड महोत्सवमा सहभागी भई कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज तथा अपग्रेड गर्नुहोस्।
3: तपाईसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्दा 6,000 भ्यालु एड र क्यास खरिदमा 5,000 नगद छुटको व्यवस्था पनि रहेको छ।
1: साथै नागरिकताको भरमा फाइनान्सको सुविधा पनि उपलब्ध छ।
3: थप जानकारीको लागि सम्पर्क होन्डा हाउस प्राली गोर्खा, फोन नम्बर 064-420-916, मोबाइल नम्बर 98510-39756।
1: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
4: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रू 5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
4: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
7: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
7: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
7: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98443-54-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।

0: होइन हो नारायण काका, आकाश त घडाङगुडुङ गरिरहेको छ त, पानी पर्ला जस्तो छ नि त, पानी पर्छ कि क्या हो?
1: के भन्छ यो मराले? होइन हो, बर्सिन्छ कि क्या हो? ए आओ न, साइली आओ, माइली आओ, फुन्टे भुन्टे सबै आओ।

0: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
1: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
0: हो र, के पाइन्छ नि त्यहाँ?
1: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
1: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12।
5: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
5: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
5: सम्पर्क गुणाकर गौतम, मोबाइल 98-560-17-970। 98-560-17-970।
7: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन, सम्पर्क कारा कलेक्सन 98-066-63-381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
8: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
9: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
8: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल, गोर्खा।
9: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
8: थप जानकारीका लागि सम्पर्क 98-560-40-018, 98-560-40-515 र 98-560-40-748।
10: गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-421-315 र मोबाइल 98-560-40-018।
0: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि, युपीभीसी झ्याल ढोका।

0: सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 98460 70211 र 98191 23 170।
2: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
0: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
0: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210, 98576-24210। ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी, फोन 0064-21-323।
3: विश्वास तपाईँको, सेवा हाम्रो।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
2: नारायण वस्त्रालय फुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 2790, 98 560 40 046 र 98 560 40 901।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको बानी।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको बानी।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको बानी सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40-283 र 9800-58-831।

0: आज त कस्तो धेरै भोक लागेको छ। अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
1: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
0: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
1: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
0: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
3: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0064206058, मोबाइल नम्बर 97969401403।
4: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
4: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
4: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0064590111 र 98568088088।
5: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
6: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
7: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
5: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
6: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।
8: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
9: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
8: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
9: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
8: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
9: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
8: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
3: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606091108, 98606091108।
2: स्तनपान सम्बन्धी जानकारी। स्तनपान भन्नाले शिशुलाई जन्म दिइसकेपछि आमाले आफ्नो स्तनबाट निस्केको प्राकृतिक दूध खुवाउनु हो। शिशु जन्मेको जति सक्दो चाँडो एक घण्टाभित्र आमाको दूध खुवाउन शुरू गर्नुपर्छ। शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि 6 महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ। पानी पनि खुवाउनु हुँदैन, जसलाई पूर्ण स्तनपान भनिन्छ। शिशुलाई 6 महिनापछि पूरक खानाको साथमा कम्तीमा 2 वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ। आमाको दूध खुवाउँदा हुने फाइदाहरू। आमाको दूध बाल बालिकाको लागि अमृत समान हो, यसले बाल बालिकाको जीवन रक्षा गर्दछ। पहिलो पहेलो बाक्लो बेगौती दूध खोप सरह काम गर्दछ र निमोनिया, झाडा पखला, कान, छाला, पेट तथा श्वास प्रश्वास संक्रमणसँग लड्न सक्ने क्षमता बढ़ाउँछ। यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरू हुन्छ। शिशु जन्मने बित्तिकै आमाको दूध खुवायो भने सालनाल छिट्टै बाहिर निस्कन सहयोग गर्दछ, किनभने शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ, जसले गर्दा बच्चा जन्माएपछि बढ़ी रगत बग्ने खतरालाई घटाउँदछ। महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई पनि घटाउँदछ। आमाको कामको भारलाई घटाउँदछ। पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन। आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ। यो सधैँ सफा, सुरक्षित, पोसिलो र ठिक तापक्रमको हुन्छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, गोर्खा।
10: झाडा पखाला रोग लाग्न र महामारी हुन नदिन खाने पानी भकभकी उमालेर वा फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर वा सोडियस विधिद्वारा निर्मलीकरण गरी शुद्ध र सुरक्षित पानी मात्र पिउने गरौं। पानी राख्ने भाँडा सफा राख्ने र पिउने पानीलाई सधैँ छोपेर राख्ने गरौं। खाने पानीको स्रोत वा मुहान सधैँ सफा राखौं। खाना बनाउनु अघि, खानु अघि र खुवाउनु अघि दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि र फोहोर वस्तु छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुने गरौं। फोहोर, बासी, सडे गलेको, झिङ्गा भन्केको र खुला रूपमा राखिएका खानेकुराहरू नखाऊ। काँचै खाइने खानेकुराहरू र फलफूल सफा पानीले राम्ररी पखालेर मात्र खाऊ। घुङ्गी, गंगटा, माछा मासु जस्ता खानेकुरा खाँदा ताजा र राम्ररी पकाएर मात्र खाऊ। सबैले चर्बीमा मात्र दिशा पिसाब गर्ने र बच्चाको दिशा पिसाब पनि चर्बीमा नै लगी फाल्ने गरौं। घर, आँगन र चर्बी सधैँ सफा राखौं। घर र गोठको फोहोरलाई उचित तरिकाले विसर्जन गरौं।
11: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।

0: Mania Extreme Energy Drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। होन्डा एक्सचेन्ज आइन अपग्रेड महोत्सव यही मिति 2083 असार 7 गते आइतबारदेखि 13 गते शनिबारसम्म गोर्खा सदरमुकामको पेट्रोल पम्प नजिकै रहेको होन्डा सोरूममा भइरहेको होन्डा एक्सचेन्ज एण्ड अपग्रेड महोत्सवमा सहभागी भई कुनै पनि ब्राण्डका मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज तथा अपग्रेड गर्नुहोस्।
3: तपाईसँग भएको जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कूटर एक्सचेन्ज गर्दा 6,000 भ्यालु एड र क्याब खरिदमा 5,000 नगद छुटको व्यवस्था पनि रहेको छ।
1: साथै नागरिकताको भरमा फाइनान्सको सुविधा पनि उपलब्ध छ।
3: थप जानकारीको लागि सम्पर्क होन्डा हाउस प्राली गोर्खा, फोन नम्बर 064-420-916, मोबाइल नम्बर 98510-39756।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा जात्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
5: होइन एकरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
7: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
7: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
7: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98443-10-22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
7: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: ब्रांड का कंप्यूटर खरीद गर्नु परेमा सम्झनुहोस् डी3 कंप्यूटर्स काठमाडौँ को मूल्य में थप सुविधा सहित 2 वर्ष सम्म वारेन्टी भएका कंप्यूटर तथा लैपटप पाइने ठाउँ डी3 कंप्यूटर्स फोन 067-421-3247 धरमटारी गोरखा।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेती योग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
4: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
4: त्यति धेरै सोच्नै पर्दैन नि। नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न। अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
4: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ। पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
4: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
6: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
7: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
6: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
8: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
9: हो, हिंसा सहनुहुन्न। हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
8: हिंसा सहेर नबस्नु, विभेद मुक्त समाज निर्माणमा जुटौं।
9: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
10: भेटे नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
10: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
6: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
10: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: व्यवसाय गरिरहनु भएको छ, कर र भ्याटको झन्झट पनि छ?
11: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
11: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 98-560-17-970 98-560-17-970।

0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ, यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98511 35194। दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
1: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
0: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
1: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
0: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227। युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ? पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र

0: प्रयोग गर्नुहुँदैन। सिफारिश मात्रामा डीएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिश मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिश मात्राको एक चौथाई भाग बिरूवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842585516। कृषक हितका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा। गोर्खावासीहरूका लागि सुनौलो अवसर। एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
1: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
0: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
1: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: थप जानकारीका लागि सम्पर्क 9856404, 9856404515 र 9856404748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: Bunnia. Extreme energy drink.
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063681, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।

0: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो। त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
1: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
0: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
2: गोर्खा बजार कालिका काखैमा
0: नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460261076 98 16 17 33 51।
3: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
4: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
3: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
4: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576424210 98576424210।
5: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा।
6: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
5: बलियो फर्निचर, सुन्दर घरको पहिचान, पवित्र फर्निचर सप्लायर्स हरमटारी गोर्खा। सम्पर्क फोन नम्बर 064420212 064420212।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-2670 मोबाइल नम्बर 98-460-56-238।
2: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, आल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
2: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।

0: वाव, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाव, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाव, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
11: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
11: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
15: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ, राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
16: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
15: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111-91354, 98111-91354।
17: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
18: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
17: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
18: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
17: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
18: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
17: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
15: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
19: Choice FM 90.4 MHz।

0: you.
1: Extreme energy drink.
2: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
3: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 9856400, 9856400515 र 9856400748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
4: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रु 5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
4: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
2: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 064-421-512।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 9856648092 र 9806771524।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 9852-35830 र 9843-54-1022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।

그래 마야 벗어 아 그이만 꽃어보네 다 골리 수요 벗어 다 그이만 저와 니꺼 아 골리

0: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
1: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
0: हो र, के पाइन्छ नि त्यहाँ?
1: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
2: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
1: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
3: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
3: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
3: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस, हरेक खुशीको उत्कृष्ट गन्तव्य।
2: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965-40-0549, मोबाइल नम्बर 98560-40-479 र 98560-30-082।
4: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
5: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
4: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
5: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
4: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।
6: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
5: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
2: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0064-21-315 र मोबाइल 98560-40-018।
4: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490-39421, गोर्खा नगरपालिका 6, शक्ति चोक, गोर्खा। होटल बिसौनीको माथिल्लो गेट अगाडि।
9: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
10: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
9: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
11: गोर्खा बजार कालिका काखैमा
12: नारायण वस्त्रालय, पुजेलेको कपडा पसल, हरमटारी, गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
4: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले, अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40-046 र 98-560-40-901।
5: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
6: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
5: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
6: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
5: थप जानकारीका लागि सम्पर्क 98-560-40-018, 98-560-40-515 र 98-560-40-748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: Extreme energy drink.
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: Choice FM 90.4 MHz.
1: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने? चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 9806663381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
2: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
3: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
3: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51227, 9840-51227।

0: वाओ, कस्तो राम्रो सुट, कहाँसी लाउनु भएको?
1: हाम्रै बालकृष्ण भाइकोमा नि।
2: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
0: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
3: हाम्रै बालकृष्ण सरकोमा नि सर।
4: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-40-491-403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98560-88088।

0: Choice FM 90.4 MHz.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरी कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560408, 98560415 र 98560478।
0: गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ओ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
7: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
6: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
6: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
7: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
6: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
8: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।
9: झाडा पखाला रोग लाग्न र महामारी हुन नदिन खाने पानी भकभकी उमालेर वा फिल्टर गरेर वा क्लोरिन प्रयोग गरेर वा सोडियम विधिद्वारा निर्मलीकरण गरी शुद्ध र सुरक्षित पानी मात्र पिउने गरौं। पानी राख्ने भाँडा सफा राख्ने र पिउने पानीलाई सधैँ छोपेर राख्ने गरौं। खाने पानीको स्रोत वा मुहान सधैँ सफा राखौं। खाना बनाउनु अघि, खानु अघि र खुवाउनु अघि, दिशा पिसाब गरेपछि, बच्चाको दिशा सफा गरेपछि र फोहर वस्तु छोएपछि सधैँ साबुन पानीले मिची मिची हात धुने गरौं। फोहर, बासी, सडे गलेको, झिङ्गा भन्केको र खुला रूपमा राखिएका खानेकुराहरू नखाऊ। काँचै खाइने खानेकुराहरू र फलफूल सफा पानीले राम्ररी पखालेर मात्र खाऊ। घुङ्गी, गङ्गटा, माछा, मासु जस्ता खानेकुरा खाँदा ताजा र राम्ररी पकाएर मात्र खाऊ। सबैले चर्बीमा मात्र दिशा पिसाब गर्ने र बच्चाको दिशा पिसाब पनि चर्बीमा नै लगी फाल्ने गरौं। घर, आँगन र चर्बी सधैँ सफा राखौं। घर र गोठको फोहरलाई उचित तरिकाले विसर्जन गरौं।
10: जनहितका लागि स्वास्थ्य कार्यालय गोर्खा।
1: स्तनपान सम्बन्धी जानकारी। स्तनपान भन्नाले शिशुलाई जन्म दिइसकेपछि आमाले आफ्नो स्तनबाट निस्केको प्राकृतिक दूध खुवाउनु हो। शिशु जन्मेको जतिसक्दो चाँडो 1 घण्टाभित्र आमाको दूध खुवाउन शुरू गर्नुपर्छ। शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाइने हुनाले शिशु जन्मेदेखि 6 महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ। पानी पनि खुवाउनु हुँदैन, जसलाई पूर्ण स्तनपान भनिन्छ। शिशुलाई 6 महिनापछि पूरक खानाको साथमा कम्तीमा 2 वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्छ। आमाको दूध खुवाउँदा हुने फाइदाहरू। आमाको दूध बाल बालिकाको लागि अमृत समान हो, यसले बाल बालिकाको जीवन रक्षा गर्दछ। पहिलो बाक्लो बेगौती दूध खोप सरह काम गर्दछ र निमोनिया, झाडा पखला, कान, छाला, पेट तथा श्वास प्रश्वास संक्रमणसँग लड्न सक्ने क्षमता बढ़ाउँछ। यसमा बाल बालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्वहरू हुन्छ। शिशु जन्मने बित्तिकै आमाको दूध खुवायो भने सालनाल छिट्टै बाहिर निस्कन सहयोग गर्दछ, किनभने शिशुले दूध चुस्दा पाठेघर खुम्चिन्छ, जसले गर्दा बच्चा जन्माएपछि बढ़ी रगत बग्ने खतरालाई घटाउँदछ। महिलालाई हुने स्तन र पाठेघर सम्बन्धी क्यान्सरको खतरालाई पनि घटाउँदछ। आमाको कामको भारलाई घटाउँदछ। पानी उमाल्न, इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन। आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ। यो सधैँ सफा, सुरक्षित, पोसिलो र ठिक तापक्रमको हुन्छ। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखा।

0: Mania Extreme Energy Drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरी कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खालाइन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 064-421-512।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98060-71524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98443-5410-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।

0: 달라도.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
2: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
4: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेसले कहाँ खोज्ने होला त?
5: सबैलाई पाएको पर्ने आमा खैरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
4: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
4: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस, हरेक खुसीको उत्कृष्ट गन्तव्य।
3: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965-40-0549, मोबाइल नम्बर 98560-40-479 र 98560-30-082।
5: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
6: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
5: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
6: कर, राजस्व तथा भ्याट सेवा परामर्शको लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
5: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।
7: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् विथ्रे कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ विथ्रे कम्प्युटर्स। फोन 0674-41-47, हरमटारी, गोर्खा।
8: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका 7, नयाँ बजार, गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, इसिजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0064-20-790, 98560-40-046 र 98560-40-901।
5: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुसी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। मोबाइल 98511-35194।

0: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
1: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
0: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला ऐन 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
2: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6।

0: शक्ति चोक गोर्खा होटल बिसौनीको माथिल्लो गेट अगाडि।
1: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ, शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
2: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
1: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
2: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
1: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
2: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12 98 16 17 60 12।

0: Choice FM 90.4 MHz.
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले गिल उद्योग छँदैछ नि। UPVC झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि UPVC, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चे ढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।

0: California. Extreme energy drink.
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
3: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
3: रुख रोपौं, माटो जोगाऊ, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
3: हरित गोर्खा, सुरक्षित गोर्खा।
2: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
4: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98560-40018, 98560-40515 र 98560-40748।
5: गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51227, 98410 51227।

0: Choice FM 90 toplusar megahertz.
1: Wow, kasto ramro suit. Kahan silaun bhako?
2: Hamrai Balkrishna bhai ko mani.
3: Wow, timro kasto ramro dress. Timle kata silaeko? Balkrishna uncle ko mani.
1: Wow, kasto ramro office dress. Kahan silaun bhako sir?
4: Hamrai Balkrishna sir ko mani sir.
5: Balkrishna. पसलको नाम पनि भन्नुहोस् न.
6: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि.
7: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्. न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रिट नम्बर 22, जीसासा जाने बाटो. प्रोप्राइटर बालकृष्ण परियार. सम्पर्क 98560 40283 र 98058 48831.
8: आज त कस्तो धेरै भोक लागेको छ. अलि राम्रो ठाउँमा खाजा खान जाऊ न. कफी पनि खान मन लागेको थियो.
9: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु.
8: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट.
9: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको. बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ.
8: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ.
10: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ.
11: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ.
10: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा. फोन नम्बर 0664206658. मोबाइल नम्बर 97964914003.
12: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
10: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ.
12: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास.
10: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर.
12: गोर्खा गार्डन होटल गोर्खा. सम्पर्क 0064590111 र 98560888088.
1: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको.
11: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ. राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि. पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ.
13: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्.
1: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
11: पक्कै पनि. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा. बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य. सम्पर्क नम्बर 98111 91354.
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो. खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है.
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ.
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं. वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ. पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं.
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
17: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई.
18: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त. मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके.
17: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
18: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ. नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ.
17: ए हो र, फिटिङ पनि राम्रो हुन्छ.
18: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द.
17: ए त्यसो भए म पनि त्यही जानु पर्ला.
11: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, सारी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: Mania Extreme Energy Drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560408, 98560415 र 98560407748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट

0: र सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
2: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
3: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
2: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
3: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
2: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434512। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।

0: Choice FM 90.4 MHz.
1: ए साथी, कम्प्युटर किन्न सोच्दैछु तर राम्रो पसलै भेटिन भने.
2: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि.
1: हो र, के पाइन्छ नि त्यहाँ?
2: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ.
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा. गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता.
2: इन्फोटेक गोर्खा प्रविधिसँग तपाईँको विश्वास. गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा. सम्पर्क मोबाइल नम्बर 98560 40172.

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 064-20-670 मोबाइल नम्बर 98-460-56-238।
2: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
3: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
2: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
3: नित्य इलेक्ट्रोनिक्स गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98-576-24-210 98-576-24-210।
4: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
5: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
4: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ। नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98-460-26-176 98-16-17-33-51।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएको पर्ने आमा खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुसीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 065-540-049 मोबाइल नम्बर 98-560-40-479 र 98-560-30-082।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन भिलेजमा।
8: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रोजाई,
8: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड बस पार्क गोर्खा। फोन 064-20-206 मोबाइल 98-510-21-336।

0: हजुरहरू पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मनपर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने, चिन्तै नगर्नुहोस्। त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 9806663381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
1: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
0: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 9856040018।
2: ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् डिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ डिथ्री कम्प्युटर्स। फोन 0067-421-3027 धरमटारी गोर्खा।
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस

0: तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह व्रतबन्ध जन्मदिन पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
1: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ, अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा, सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
4: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब,
4: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
5: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
4: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
5: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
6: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
6: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
6: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।
7: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
7: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर हरमटारी गोर्खा, मोबाइल 98-410-51-227, 98-410-51-227। वाओ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइकोमा नि।
9: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
10: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरकोमा नि सर।
8: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
11: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
12: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98-560-40-283 र 98-058-48-831।
13: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न, कफी पनि खान मन लागेको थियो।
14: लैड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
3: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
14: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
3: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
2: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
0: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97969400103।

0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
1: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
1: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।

0: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
1: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23 170।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
6: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 93 54, 98111 93 54।
7: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई। त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
8: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
7: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
8: ए हो र, फिटिङ पनि राम्रो हुन्छ?
7: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
8: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921, 98606921। एकीकृत सेवा कार्यालय गोर्खाको उद्योग दर्ता गर्दा आवश्यक पर्ने कागजातहरू सम्बन्धी सूचना। आवश्यक पर्ने कागजातहरू नेपाली नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, उद्योग सञ्चालन गर्ने किता नम्बर खुलेको जग्गा, धनी पूर्जा वा भाडाको घर जग्गा भएमा न्यूनतम 5 वर्षका लागि जग्गा भाडामा लिने सम्झौता वा एका घर सगोलको परिवारको नाममा जग्गा धनी पूर्जा भए जग्गा धनीको मंजूरीनामा वा जग्गा धनीको नागरिकताको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिश, उद्योग रहने स्थानको 4 किल्लाका सधियारहरूको सही छाप भएको सम्बन्धित स्थानीय तहबाट प्रमाणित सर्जमिन मुचुल र 4 किल्लाका सदियारीहरूको नागरिकताको प्रतिलिपि, 4 किल्ला प्रमाणित उद्योगको प्रकृतिका आधारमा कृषि तथा पशुपंक्षी फर्मको हकमा सम्बन्धित स्थानीय तहको कृषि र पशु शाखाको सिफारिश, वन पैदावरमा आधारित उद्योगको हकमा डिभिजन वन कार्यालयको सिफारिश, दूरी प्रमाणित र कच्चा पदार्थ प्राप्तिको स्रोत खुल्ने कागजात, निर्माण उद्योगको हकमा सिभिल इन्जिनियर वा सब इन्जिनियर, लेखा र प्रशासनको कर्मचारीको नियुक्ति पत्र, निजहरूको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि, उद्योगमा प्रयोग हुने मेसिन औजार यन्त्र उपकरणको खरिद बिल वा कोटेसन बिल उद्यमीको नागरिकता र 3 प्रति पासपोर्ट साइजको फोटो उद्यमी आफै उपस्थित हुन नसकेमा अधिकार नामा दिइएको पत्र साझेदारी उद्योग भएमा साझेदारहरू बीचको सम्झौता एकीकृत सेवा कार्यालय गोर्खा
0: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
9: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
0: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
9: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: me a extreme energy drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खालाइन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 064-421-512।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98067-71524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNV स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98434-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
8: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएक पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
8: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्तबुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
8: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
8: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 49 50, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 82।
4: आज हाम्रो जीवन एउटा मोबाइलमै भरिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्मत सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट शुरू हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी, गोर्खा। मोबाइल 98 5 11 35 1 94।
9: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली, अर्याल मेडिकल हल, गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परीक्षण सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज।
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय पुजेलेको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460-26176, 98-16-17-33-51।
3: जथाभावी फोहोर नफाल्न क्लिन गोर्खाको अत्यन्त जरूरी सूचना।
4: नगरपालिका क्षेत्रभित्र जथाभावी फोहोर फाल्न पूर्ण रूपमा निषेध गरिएको छ। सड़क, चोक, सार्वजनिक स्थानहरूमा नगरपालिकाको समन्वयमा क्लिन गोर्खाले आवश्यक डस्टबिनहरू राखेको र सोही डस्टबिनमा फोहोर फाल्नलाई हार्दिक अनुरोध गर्दछौ।
3: सड़क, चोक तथा सार्वजनिक स्थान सबै क्षेत्रमा सीसी क्यामेराबाट निगरानी भइरहेको जानकारी गराउँदछौ। यदि कसैले नियम उल्लंघन गरी जथाभावी फोहोर फालेमा फोहोर मैला 2074 बमोजिम 500 रुपियाँदेखि 1,00,000 जरिवाना लाग्नेछ।
5: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लिन गोर्खा सँगै स्वच्छ गोर्खा।
3: गोर्खा नगरपालिका गोर्खा संघको सहकार्यमा क्लिन गोर्खाद्वारा जारी सन्देश।
6: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
7: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
6: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
3: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
6: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 064-420-206, मोबाइल 98-510-21-336।

0: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो।
1: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब,
1: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
2: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
1: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
0: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
3: भेटे नि, होटल गोर्खा प्यालेस।
0: त्यही त, नामले कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
3: कोठा सफा र आरामदायक पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
0: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
4: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
3: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
0: होइन, एक्लै बसेर के सोचिरहेको?
5: ए, तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
5: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
5: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मरमत गरिन्छ।
4: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
0: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना,
4: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12, 98-16-17-60-12।
0: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
4: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
0: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाले ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
4: हो र दाइ, गोर्खामा पनि युपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।

0: Choice FM 90.4 MHz.
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227। वर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
4: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
4: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
4: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा। गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
4: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 9856-40018, 9856-40515 र 9856-40748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
5: वाउ, कस्तो राम्रो सुट कसले ल्याउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको मानि।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको?
6: बालकृष्ण पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856-40283 र 9008-48831।
10: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
11: लैड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
10: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
11: त्यसैले त मैले तिमीलाई हालेर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
10: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
12: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
13: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
2: ग्रीस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-40-491-403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा, तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 9856-88088।

0: Media Extreme Energy Drink.
1: एकीकृत सेवा कार्यालय गोर्खाको उद्योग दर्ता गर्दा आवश्यक पर्ने कागजातहरू सम्बन्धी सूचना। आवश्यक पर्ने कागजातहरू नेपाली नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, उद्योग सञ्चालन गर्ने किता नम्बर खुलेको जग्गा धनी पूर्जा वा भाड़ाको घर जग्गा भएमा न्यूनतम 5 वर्षका लागि जग्गा भाड़ामा लिने सम्झौता वा एकाघर सगोलको परिवारको नाममा जग्गा धनी पूर्जा भए जग्गा धनीको मंजूरीनामा वा जग्गा धनीको नागरिकताको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको सिफारिश, उद्योग रहने स्थानको 4 किल्लाका सदियारहरूको सही छाप भएको सम्बन्धित स्थानीय तहबाट प्रमाणित सर्जमिन मुचुल र 4 किल्लाका सदियारीहरूको नागरिकताको प्रतिलिपि, 4 किल्ला प्रमाणित उद्योगको प्रकृतिका आधारमा कृषि तथा पशुपंक्षी फर्मको हकमा सम्बन्धित स्थानीय तहको कृषि र पशु शाखाको सिफारिश, वन पैदावरमा आधारित उद्योगको हकमा डिभिजन वन कार्यालयको सिफारिश, दूरी प्रमाणित र कच्चा पदार्थ प्राप्तिको स्रोत खुल्ने कागजात, निर्माण उद्योगको हकमा सिभिल इन्जिनियर वा सब इन्जिनियर, लेखा र प्रशासनको कर्मचारीको नियुक्ति पत्र, निजहरूको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि, उद्योगमा प्रयोग हुने मेसिन औजार यन्त्र उपकरणको खरिद बिल वा कोटेशन बिल, उद्यमीको नागरिकता र 3 प्रति पासपोर्ट साइजको फोटो, उद्यमी आफै उपस्थित हुन नसकेमा अधिकार नामा दिएको पत्र, साझेदारी उद्योग भएमा साझेदारहरू बीचको सम्झौता। एकीकृत सेवा कार्यालय गोर्खा।
2: चोइस एफएम टाइम चेक।
3: अहिले दिउँसोको 2 बजेको छ।
2: इट्स 2 पीएम।

0: फोन नम्बर 0664215712।
1: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
2: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
1: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 0664420212, 0664420212।
3: संगम मेडिकल क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
4: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
5: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
4: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
5: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
4: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
5: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
4: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक, बस पार्क, गोर्खा। फोन 0664213115 र मोबाइल 9856404018।
6: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
7: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
6: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। युपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टिल रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
7: हो र दाई, गोर्खामा पनि युपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 9846702011 र 9891923170।
2: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
5: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी।
2: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
5: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
2: सम्पर्क गुणाकर गौतम, मोबाइल 9560170970।

0: ट्वाइस एफएम 90.4 मेगाहर्ज।
1: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
2: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
3: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
2: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 98410 51 227, 98410 51 227।
4: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
5: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
4: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
5: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
4: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748।
6: गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
7: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
6: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
7: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
6: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24 210, 98576 24 210।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जान पर्ने हुन्थ्यो,
8: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
9: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
8: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
9: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98490 39 421, गोर्खा नगरपालिका 6 शक्तिचोक गोर्खा, होटल बिचौनीको माथिल्लो गेट अगाडि।
10: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
11: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
10: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल जहाँ सबै प्रकारका कपडा पाइन्छ।
12: गोर्खा बजार कालिका काखैमा
10: नारायण वस्त्रालय पुजेलेको कपडा पसल, हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26 176, 98 16 17 33 51।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
13: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
13: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
11: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
13: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
2: होइन, एकुरो घोकेर मोबाइलमा के हेरिराखेको भने?
14: घर हेर्दैछु नि।
2: घर? तिमी त फेरि यहाँ छौ त।
14: UNV स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
2: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
15: अब जहाँ भए पनि आफ्नो घर पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
16: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
15: सुरक्षाको नयाँ अनुभव UNV स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
16: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
15: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
17: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
14: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
17: हो र, के पाइन्छ नि त्यहाँ?
14: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
15: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
14: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560401.

0: چوائس ایف ایم 90.4 MHz
1: होइन, एक्लै बसेर के सोचिरहेको?
2: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
1: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
2: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
1: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
2: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
1: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
3: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
3: विकास मोबाइल सेन्टर हरमटारी चालिसे चोक गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
4: बिल्ड योर टुमरो इम्पीरियल सँग सफलताको यात्रा आजै शुरू गरौं।
5: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एनएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
4: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
5: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01 45 38 293 र 01 45 19 306।
6: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
7: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
6: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
7: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
6: थप जानकारीका लागि सम्पर्क 98 560 40 018, 98 560 40 515 र 98 560 40 748।
8: गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: Mania Extreme Energy Drink.
1: Wow, कस्तो राम्रो सुट कहाँसी लाउनु भएको?
2: हाम्रै बालकृष्ण भाइकोमा नि।
3: वाओ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलकोमा नि।
1: वाओ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
4: हाम्रै बालकृष्ण सरकोमा नि सर।
2: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
5: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
6: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसासा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।
7: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
8: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
7: ओहो, केक पेस्ट्री ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
8: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
7: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
9: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
10: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
9: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 0664-20-658, मोबाइल नम्बर 97-69-491-403।
11: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
9: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
11: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैंचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
9: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
11: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 0664-590-111 र 98560-88088।
12: ग्यारेन्टीका साथ कम्प्युटर मरमत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, हरमटारी। फोन 0664-21-323।
13: विश्वास तपाईँको, सेवा हाम्रो।

0: चॉइस एफएम 90.4 मेगाहर्ट्ज
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नुपर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय खुजेलेको कपडा पसल हरमदारी गोर्खा। सम्पर्क नम्बर 98460261076, 98 16 17 33 51।
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
4: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
7: सबैलाई पाएको पर्ने आमू खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
6: त्यहाँ त्यस्तो विशेष के छ र?
7: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
6: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
7: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
6: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965404950, मोबाइल नम्बर 98560404900 र 98560302082।
7: तिम्रो छोरी कक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
6: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
8: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
7: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
6: पक्कै पनि, बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।
9: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
10: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै दाजु, मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
9: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
10: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
9: ए हो र, फिटिङ पनि राम्रो हुन्छ,
10: एकदमै स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
9: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
6: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका छ, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921008, 98606921008।
11: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
12: लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
11: नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
13: मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन?
11: भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
13: अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
11: लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
14: सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
15: जनहितका लागि सही लखन गाउँपालिका गोर्खाको अनुरोध।
7: Build your tomorrow, Imperial सँग सफलताको यात्रा आजै सुरु गरौं।
16: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए बीएससीएम र एमएससीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
7: व्यवसाय स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
16: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4519-306।
7: बल्ल बल्ल घर बनाएर सोच्यो, अब भने घर हेर्न लायकको हुने भयो।
17: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो। घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
7: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
17: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
7: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460-70211 र 98191-23170।
18: चोइस एफएम टाइम चेक।
19: अहिले दिउँसोको 3 बजेको छ।
18: इट्स 3 पीएम।

0: extreme energy drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रु 5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 0664215012।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिम्पानी गोर्खा। सम्पर्क नम्बर 98564682 र 98067174524।
4: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
5: घर हेर्दैछु नि।
4: घर? तिमी त फेरि यहाँ छौ त।
5: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
4: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
6: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
6: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664205022, मोबाइल नम्बर 98512335830 र 98434510022। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
7: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
5: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
7: हो र, के पाइन्छ नि त्यहाँ?
5: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
5: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560 40172।
8: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
4: सबैलाई पाएको पर्ने आमु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
8: त्यहाँ त्यस्तो विशेष के छ र?
4: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
8: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
4: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
8: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965404049, मोबाइल नम्बर 98560404900 र 98560302082।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपैयाँ पुगेको।
2: हजुरहरु पनि म जस्तै हुनुहुन्छ, सुनको गहना एकदमै मन पर्ने तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063381। व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
3: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेसनमा।
4: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
3: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
4: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य होटल गोर्खा इन भिलेज प्राली।
3: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0664420206, मोबाइल 98510213636।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
6: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको, कहाँ किन्ने होला भनेर सोचिरहेको। पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
6: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
6: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर।

0: राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी गोर्खा
1: सम्पर्क गुणाखर गौतम मोबाइल 9856170970 9856170970
2: बल्ल बल्ल घर बनाएर सोच्यो अब भने घर हेर्न लायकको हुने भयो
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि युपीभीसी झ्याल ढोका अल्मुनियम झ्याल ढोका स्टिल रेलिङ टफन ग्लास सटर ग्रिल गोल भर्याङ एल भर्याङ ट्रस च्यानल गेट कम्पाउन्ड बार ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि
3: हो र दाई गोर्खामा पनि युपीभीसी अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस् गोर्खाली ग्रिल उद्योग गोर्खा नगरपालिका 8 गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा सम्पर्क कृष्ण गुरुङ मोबाइल 9846070211 र 9191923170

0: गोर्खा नगर क्षेत्रभित्र फोहोर संकलन गरिने सम्बन्धी सूचना।
1: गोर्खा नगरपालिका क्षेत्रभित्रका घर घरबाट फोहोर नियमित रूपमा संकलन हुँदै आएको जानकारी गराउँदै आफ्नो क्षेत्रमा तोकेको दिन र समयमा फोहोर संकलन गर्न आउने गाड़ीलाई कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै राखिदिई पठाउनु हुनका साथै फोहोर संकलनमा सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
0: स्वच्छ घर, सफा टोल र सुन्दर शहर गोर्खा बनाउने जिम्मेवारी हामी सबैको हो। फोहोर मैलालाई उचित वर्गीकरण गरी घरमा छुट्याएर राखौं। वातावरणको संरक्षण र सम्वर्धन गरौं। जथाभावी फोहोर मैला नफालौं र फाल्न नदिऊ।
1: स्वच्छ वातावरण, स्वस्थ जीवन, क्लीन गोर्खा सँगै स्वच्छ गोर्खा।
0: गोर्खा नगरपालिका गोर्खा संघको सहकारीमा क्लीन गोर्खाको अनुरोध।

0: Choice FM 90.4 MHz.
1: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
2: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
1: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल नारायण वस्त्रालय फुजेलीको कपडा पसल हरमतारी गोर्खा। सम्पर्क नम्बर 98460 26176, 98 16 17 33 51।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ उक्ती हुने भयो हाम्रो।
2: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: विज्ञान पोलिक्लिनिक सेन्टर प्राले अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिषद सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 064-420-790, 98-560-40046 र 98-560-40900।
3: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
7: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
8: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
7: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
8: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: Japonia. Extreme energy drink.
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
2: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
2: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 9856404, 9856404515 र 9856404748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
4: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
1: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
5: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9840-51-227, 9840-51-227।
6: बिल्ड योर टुमोरो इम्पीरियलसँग सफलताको यात्रा आजै शुरू गरौं।
7: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
6: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
7: आजै आवेदन दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ मानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
4: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
8: हाम्रै बालकृष्ण भाइको मानि।
9: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
10: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
11: हाम्रै बालकृष्ण सरको मानि सर।
12: बालकृष्ण, बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
13: हाम्रै न्यू टेलर्स लोगो गोर्खा मानि।
14: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा सर जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 9856-40-283 र 9008-48-831।

0: Choice FM 90.4 MHz.
1: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
2: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
1: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
2: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको। बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
1: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
3: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
3: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी, गोर्खा। फोन नम्बर 0664206058, मोबाइल नम्बर 97969401403।
5: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
3: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
5: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
3: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
5: गोर्खा गार्डन होटल, गोर्खा। सम्पर्क 0664590111 र 98568808088।
3: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
6: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
3: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
6: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: थप जानकारीका लागि सम्पर्क 98560408, 98560415 र 98560407748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। बिल्ड योर टुमोरो इम्पीरियल सँग सफलताको यात्रा आजै सुरु गरौं।
7: प्लस टू वा स्नातक पूरा गर्नुभयो? अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएससीएम र एमएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
3: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
7: आजै आवेदन दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01 45 38 293 र 01 45 19 306।

0: ओइ सुन न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
1: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
0: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
1: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
0: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
1: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
0: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
2: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
3: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
3: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
4: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
3: थप जानकारीका लागि सम्पर्क 9856040018, 9856040515 र 9856040748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
5: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
6: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका, रेलिङ, गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
5: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली गिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
6: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
3: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 9846070211 र 9891123170। मस्तिष्क घात रोकथाम गर्ने उपायहरू: नुनको सेवन कम गरौं, स्वस्थ खाना खाऊ, नियमित रूपमा व्यायाम गरौं, मदिरा सेवन नगरौं, स्वस्थ शारीरिक तौल कायम गरौं, धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगरौं। आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप, ब्लड प्रेसर मापन, मृगौला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गरौं। समयमै नसर्ने रोगको जाँच गराऊ, स्वस्थ र दीर्घ जीवन बाँचौं। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय।

0: Choice FM 90.4 MHz.
1: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
2: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
1: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
2: गोर्खा गार्डन होटल गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिर जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामा उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब,
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेसन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अंग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: Extreme energy drink.
1: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका साथ नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
2: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
3: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98 560 40 018, 98 560 40 515 र 98 560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिनपानी गोर्खा। सम्पर्क नम्बर 98 560 64 892 र 98 067 71 524।
5: होइन एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
4: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
4: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोलुसन प्राइभेट लिमिटेड काठमाडौँ।
4: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0664 20 522, मोबाइल नम्बर 98 512 35 830 र 98 43 54 10 22। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98 560 40 172।

0: Choice FM 90.4 MHz.
1: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
2: सबैलाई पाएक पर्ने आबु फेरिनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
1: त्यहाँ त्यस्तो विशेष के छ र?
2: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
1: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
2: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
1: सम्पर्क मनकामना पार्टी प्यालेस, आबु खैरेनी, तल्लो बजार, शिव मन्दिर नजिकै। फोन नम्बर 0965404049, मोबाइल नम्बर 9856404900 र 9856303082।
3: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
4: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
4: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
3: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग, गोर्खा। फोन नम्बर 0664215512।
2: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत गर्नु परेमा तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर्स, फोन 0664213023, हरमतारी, गोर्खा।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 9849394421, गोर्खा नगरपालिका 6 शक्ति चोक, गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।

0: होइन, एक्लै बसेर के सोचिरहेको?
1: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
0: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
1: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
0: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
1: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
0: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
2: नयाँ मोबाइल किन्न वा बिग्रेको

0: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्।
1: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
0: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।
2: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खाबाट जनहितमा जारी सन्देश। खानेपानीको मुहान, कलेक्सन ट्याङ्की, पानी पोखरी, धारा वरपर सफा राखौ। खानेपानीको मुहानमा वर्षाको भल पस्नबाट जोगाउने उपायहरू अवलम्बन गरौं। खानेपानीका पाइपहरू उचित तरिकाले जमिनमा गाड्ने साथै संरचनाहरू संरक्षण गर्ने गरौं। खानेपानीको घरेलु स्तरमा शुद्धिकरण अर्थात उमाल्ने, फिल्टर गर्ने जस्ता उपायहरू अवलम्बन गरेर मात्रै पिउने गरौं। खानेपानीका पाइपहरू ठाउँ ठाउँमा फुटेको छ भने तुरन्त जोड्ने काम गरौं र आवश्यक प्राविधिक सहयोगको लागि यस कार्यालयमा सम्पर्क गरौं। निर्माणाधीन अवस्थामा रहेका खानेपानी आयोजनाहरूको उपभोक्ता समितिहरूले नियमित अनुगमन गर्ने गरौं। पानीको प्रयोग सकिसकेपछि धाराको टुटी बन्द गर्ने गरौं। व्यक्तिगत सरसफाई, घरायसी सरसफाई तथा वातावरणीय सरसफाईमा समेत ध्यान दिने गरौं। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोर्खा।
3: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेट्यो नि, होटल गोर्खा प्यालेस।
3: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
3: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
0: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 064-421-322 र 421-443।

0: चॉइस एफएम 90.4 मेगाहर्ज।
1: बल्ल बल्ल घर बनाएर सक्यो, अब भने घर हेर्न लायकको हुने भयो।
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
2: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
3: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुने छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ।
0: विभिन्न ब्रान्डका सर्ट, प्यान्ट, हाफ प्यान्ट, टी सर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
4: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
0: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी, गोर्खा। मोबाइल 98410 51227 98410 51227।

0: California.
1: Extreme energy drink.
2: घर सजाउने सोचमा हुनुहुन्छ? बलियो, टिकाउ र आकर्षक फर्निचर खोज्दै हुनुहुन्छ? अब समाधान एउटै, पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा।
3: घर, अफिस, होटल तथा व्यावसायिक प्रयोजनका लागि आधुनिक डिजाइन र गुणस्तरीय काठको प्रयोग भएका खाट, दराज, सोफा, डाइनिङ सेट, टेबल, कुर्सी तथा अर्डर अनुसारको फर्निचर उपलब्ध हुने साथै उचित मूल्य, भरपर्दो सेवा र समयमै डेलिभरीको लागि हामीलाई सम्झनुहोस्।
2: बलियो फर्निचर, सुन्दर घरको पहिचान। पवित्र फर्निचर सप्लायर्स, हरमटारी, गोर्खा। सम्पर्क फोन नम्बर 064-420-212, 064-420-212।
3: व्यवसाय गरिरहनु भएको छ? कर र भ्याटको झन्झट पनि छ?
4: विवरण दर्ता, रिटर्न फाइल, सबै काम सरल बनाउने गौतम ट्याक्स एन्ड फ्याट कन्सल्टेन्सी।
3: व्यवसाय सुरक्षित, भविष्य सुनिश्चित, सही परामर्श, सही नतिजा।
4: कर, राजस्व तथा भ्याट सेवा परामर्शका लागि गौतम ट्याक्स एन्ड भ्याट कन्सल्टेन्सी, गोर्खा।
3: सम्पर्क गुणाकर गौतम, मोबाइल 98560-17970, 98560-17970।

0: Choice FM 90.4 MHz.
1: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
2: वन विनाश, खुल्ला भिरालो जमीन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमीन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
2: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
1: रुख रोपौं, माटो जोगाउं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
2: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
1: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: California.
1: Extreme energy drink.
2: ओइ सुन्न, सुस्मिताको बिहेको निम्त आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
3: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त अझै। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
2: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
3: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
2: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
3: एकदमै। स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्छ।
2: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
4: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 9860961108, 9860961108।
5: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
6: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठा गुठी, पाइल्स, स्तनमा गाँठा गुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सक सँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
5: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
6: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
5: थप जानकारीका लागि सम्पर्क 9856400, 9856400515 र 9856400748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: अमेरिका तनाव फेरि चर्किँदै युद्ध विराम संकटमा पर्ने चिन्ता
1: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेम्स क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: नेपाल दर्पणमा अब खबरको सिलसिला आउँदो आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया पूरा भएको छ बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो आर्थिक विधेयकले करका दरहरू छूट आयकर लगायतका व्यवस्था गर्दछ यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ यस्तै राष्ट्र ऋण उठाउने विधेयक सरकारले ऋण लिन पाउने अधिकार दिन्छ बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभयो छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण दिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो आफूले जीटीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिक बढ़ाउने तर्क गर्नुभयो करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ
1: चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ काठमाण्डुको राष्ट्रिय सभागृहमा आज एउटै मंचमा उपस्थित चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड़ दिनुभएको हो मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली पुष्पकमल दाहाल माधव कुमार नेपाल र छलनाथ खनाल भेला हुनुभएको थियो पूर्व प्रधानमन्त्री छलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन एकता गर्नै पर्ने उहाँको भनाइ छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाइ छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड़ दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रूपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
0: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम साहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नवप्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
1: उत्तिकै मात्रामा चुरोट बीडी खाएमा पनि क्यान्सर मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलईएनका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24,00,000 भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजीजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठ्यघरको मुखको क्यान्सर सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्ताउँछ। यसैले चुरोट बीडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सूर्तिजन्य पदार्थसँग जोड़िएको छ।
0: त्रिवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः संचालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरंग सेवा अर्थात ओपीडीमा मात्र संचालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 देखि 11 बजे र दिउँसो 1 देखि 2.5 बजे सम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
1: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6,636 लक्षित बालबालिका गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
0: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कृतिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेका चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यकर्ता एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोट मिटी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूष तुलनामा महिलामा निकै बढ़ी हुने अध्ययनको निष्कर्ष, त्रिवेशी थिन अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ, तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
10: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ, त्यस हिसाबले चाहिँ असिंचित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी असिंचित क्षेत्र आकाशे पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो ब्याड सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि, किनकि किसानहरूले कम्तीमा ब्याड राख्ने ठाउँमा चाहिँ सिंचाईको सुनिश्चित गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुन सक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन, पानी परेन भने चाहिँ अब ब्याडमा बेर्न चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
11: वर्षा नहुने, पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने, त्यो बेला के हुन्छ?
10: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्रायः गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनको 8-10 गतेसम्मलाई मध्यनजर गरेर ब्याड राख्ने गर्नुहुन्छ र हामीले चाहिँ सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 दिन भन्यो भने 20-30 दिनसम्मको बेरमा चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ बेर चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा ब्याडको बेर नसुक्न नदिनु, त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिंचाई गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेरमा चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
11: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परेको समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अब अपनाउनु पर्ने वा अब गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
10: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो, सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ संकलन गर्ने, पोखरीहरू निर्माण गरेर बर्सातको पानी संकलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाड़को पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी संकलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा। र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्, थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गर्यौं भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
11: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
10: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पनि पहिले नै विकास भइसकेका छन्। यद्यपि त्यो चाहिँ क्रमिक रूपमा अब अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्था छ, तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यसैबीच अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
0: कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। तीनवटै नमूनामा तोकिएको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
1: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहांस र जंगली धान रहेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
14: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलालीमा 2 किलो चरेसहित 2 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरियामा रहेको एक होटलबाट डडलधुराको भागेश्वर गाउँपालिका 3 का 45 वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 का 52 वर्षीय मीनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही गोदावरी र भट्ट धनगढ़ीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
0: कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज तोलामा 4,700 रूपियाँले बढ़ेर 2,83,800 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेर 4,325 रूपियाँमा कारोबार भइरहेको छ।
1: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 FM रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। पत्रकार महासंघ कोशी प्रदेशको मीडिया सञ्चालनमा पूर्व केन्द्रीय मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र सञ्चालनमा छन्। पत्रकारिता क्षेत्रमा पेशागत असुरक्षा र प्रविधिगत चुनौती बढ़ेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका संचार माध्यमलाई विशेष सहयोग र नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
0: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिँडे यात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका माता खोलामा नागको प्रतीका रूपमा 2 बाँस तिर्स्याइने र देवगणहरू पारी पुगेपछि विशेष यात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो यात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आजै राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडू पूजा गरिने पनौती यात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
1: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाड़ीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा घुम्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरानबीच थप आक्रमण प्रत्याक्रमण भएको छ। यसले दुई देशबीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिंगापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लवलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लंघन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जुन 17 तारीकमा युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ, तर अन्तत दुवै पक्ष पूर्ण युद्धभन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
1: भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तीमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 विशेष कुकुर र 2741 जना भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। मध्य प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको बीरगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
1: र विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस संघशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
0: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
1: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपारेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
0: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता।
1: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसित पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: toilet pony, extreme energy drink.
1: गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
2: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
2: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
3: Build your tomorrow, Imperial Sangha. सफलताको यात्रा आजै शुरू गरौं।
4: प्लस टू वा स्नातक पूरा गर्नुभयो, अब आफ्नो भविष्यलाई नयाँ उचाइ दिनुहोस्। इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँमा बीबीए, बीएचसीएम र एनएचसीएम कार्यक्रमका लागि भर्ना खुल्यो।
3: व्यवसाय, स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्व क्षमताको उत्कृष्ट शिक्षा, अनुभवी शिक्षक, आधुनिक सिकाइ वातावरण र उज्जवल करियरको अवसर।
4: आजै आवेदन दिनुहोस् इम्पेरियल बिजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौँ। सम्पर्क 01-4538-293 र 01-4549-306।
1: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
5: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
1: मिति 2083 असार 9 गते मंगल बार, स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
5: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
1: थप जानकारीका लागि सम्पर्क 98-560-40-018, 98-560-40-515 र 98-560-40-748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
2: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
1: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बिहोर्नु पर्नेछ।
2: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
1: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512।
2: नेपाली परम्पराको चिनारी काठको ठेकी, काठको ठेकी। दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग गोर्खा नगरपालिका 11 छेपेटार र सिनपानी गोर्खा। सम्पर्क नम्बर 98-560-64-892 र 98-067-71-524।
6: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
7: घर हेर्दैछु नि।
6: घर? तिमी त फेरि यहाँ छौ त।
7: युएनभी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
6: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
8: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
9: युएनभी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट।

0: डिटेक्सन, एआई ह्युमन डिटेक्सन, टू ए अडियो सपोर्ट,
1: सुरक्षाको नयाँ अनुभव यूएमभी स्मार्ट क्यामेरा। आज जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
0: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
1: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205722, मोबाइल नम्बर 9852358330 र 9834510022। यूएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
2: Fun, bro.

0: संगम मेडियल्स क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण,
2: लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण,
1: थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच,
2: साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू,
1: छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क।
2: सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु हुन अनुरोध गर्दछौ।
1: थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 064-21-315 र मोबाइल 98-560-40-018।
0: आज हाम्रो जीवन एउटा मोबाइलमै परिन्छ। यही मोबाइल जसमा हाम्रा अनगिन्ती सम्झना, काम अनि खुशी सबै बसेको हुन्छ। एटु मोबाइल एन्ड रिपेयर सेन्टर, जहाँ मोबाइल मात्र बेचिँदैन, विश्वास, ग्यारेन्टी र गुणस्तर पनि बेचिन्छ। साथै द्रुत र विश्वसनीय मर्म सेवा र सबै मोबाइल एक्सेसरीज होलसेल तथा रिटेल मूल्यमा पाइने स्थान एटु मोबाइल एन्ड रिपेयर सेन्टर। तपाईँको मोबाइलको कहानी यहीँबाट सुरु हुन्छ। थप जानकारीका लागि सम्पर्क अश्विन ढुङ्गाना, गोर्खा नगरपालिका छ, हरमटारी गोर्खा। मोबाइल 98-511-35-194। एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरी जानु पर्ने हुन्थ्यो,
3: तर अहिले जमाना फेरि सके नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
4: विशेष गरी जापानमा वर्किङ भिजामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
3: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
4: विशेष गरी जापानमा वर्किङ भिजामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यू सम्मको सम्पूर्ण तयारीका लागि जेनरेशन फ्युचर हब।
3: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98-94-39-421, गोर्खा नगरपालिका 6, शक्ति चोक गोर्खा, होटल विसौनीको माथिल्लो गेट अगाडि।

0: Extreme Energy Drink.
1: तपाईको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
2: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टीभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
1: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
2: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका छ आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576-24210 98576-24210। होइन, एक्लै बसेर के सोचिरहेको?
3: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
2: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
3: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
2: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
3: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
2: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
1: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
2: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
1: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
2: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
4: भेटे नि, होटल गोर्खा प्यालेस।
2: त्यही त, नामै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
4: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
2: ए त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
1: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: Choice FM 90.4 MHz।

0: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स काठमाडौँको मूल्यमा थप सुविधा सहित दुई वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स फोन 067-421-27 हरमटारी गोर्खा
1: बल्ल बल्ल घर बनाएर सक्यो अब भने घर हेर्न लायकको हुने भयो
2: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु
1: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि युपीभीसी झ्याल ढोका अल्मुनियम झ्याल ढोका स्टिल रेलिङ टफन ग्लास सटर ग्रिल गोल भर्याङ एल भर्याङ ट्रस च्यानल गेट कम्पाउन्ड बार ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि
2: हो र दाई गोर्खामा पनि युपीभीसी अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए
1: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस् गोर्खाली ग्रिल उद्योग गोर्खा नगरपालिका 8 गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा सम्पर्क कृष्ण गुरुङ मोबाइल 98460-70211 र 98191-23170 युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ पर्याप्त प्राङ्गारिक मल सँगसँगै डिएपी पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौ रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौ माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ युरिया मल मात्र प्रयोग गर्नुहुँदैन सिफारिस मात्रामा डिएपी पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ खाद्यान्न तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डिएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ युरिया मलको सिफारिस मात्राको 1/4 भाग बिरुवा रोपेको करिब 1 महिनामा र बाँकी 1/4 मात्रा बाली पोटाउने बेला करिब 2 महिनामा प्रयोग गर्नुपर्दछ यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस् मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ सम्पर्क नम्बर 98-678-73-632 र 98-432-85-516 कृषक हितका लागि जारी सन्देश गण्डकी प्रदेश सरकार कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र गोर्खा बर्खायान शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ
3: वन विनाश खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो
1: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन सड़क किनार खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं
3: आदिवासी जनजाति समुदाय स्थानीय समुदाय महिला युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं
1: रुख रोपौं माटो जोगाऊ पहिरो रोकौं सुरक्षित भविष्य

0: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेटको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश
1: हरित गोर्खा सुरक्षित गोर्खा।
2: वाउ, कस्तो राम्रो सुट कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको भने।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको भने।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसा जाने बाटो। प्रोपाइटर बालकृष्ण परियार, सम्पर्क 98560-40283 र 98058-48831।

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: एचआईभीको नयाँ संक्रमण, भेदभाव र मृत्युलाई न्यूनीकरण गर्न संक्रमितहरूको उचित उपचार, हेरचाह र सहयोगको पहुँचमा अभिवृद्धि गर्दै एचआईभी संक्रमितहरूलाई सम्मानजनक र सक्रिय जीवनयापन व्यतीत गर्ने वातावरणको सिर्जना गरौं।
3: आफूलाई एचआईभी लागेको शंका लागेमा सोचिक परामर्श तथा परीक्षण केन्द्रमा तुरन्त सम्पर्क राखौ। एचआईभी लाग्नबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
4: गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशालय पोखराद्वारा जनहितमा जारी सन्देश।

0: California.
1: Extreme energy drink.
2: गोर्खाल्यान्ड शाखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
3: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खाल्यान्ड शाखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप रू 5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नुपर्नेछ।
3: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
2: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा, फोन नम्बर 064-421-512। गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभवहरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
4: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
4: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98560-40018, 98560-40515 र 98560-40748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
3: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिन्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिनपानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98060-71524।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
7: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
7: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98443-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
8: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने?
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
8: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज, साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
3: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
0: बहिनीको बिहेको मिति त फिक्स भयो, अब राम्रो पार्टी प्यालेस चाहिँ कहाँ खोज्ने होला त?
5: सबैलाई पाएक पर्ने आबु खैरेनीको मनकामना पार्टी प्यालेस छँदैछ नि।
0: त्यहाँ त्यस्तो विशेष के छ र?
5: नयाँ व्यवस्थापन सहितको सुविधा सम्पन्न एसी हल, ठूलो पार्किङ स्पेस, आकर्षक डेकोरेशनका साथै पारिवारिक वातावरण र चित्त बुझ्दो रेटमा कार्यक्रम गर्न सकिन्छ। अनि बिहेको साथै व्रतबन्ध, जन्मदिन र अन्य सेमिनार लगायत सम्पूर्ण खालको पारिवारिक कार्यक्रमका लागि उपयुक्त ठाउँ हो नि।
0: त्यसो भए हाम्रो कार्यक्रम त अब मनकामना पार्टी प्यालेसमै गर्ने हो।
5: मनकामना पार्टी प्यालेस हरेक खुशीको उत्कृष्ट गन्तव्य।
0: सम्पर्क मनकामना पार्टी प्यालेस आबु खैरेनी तल्लो बजार शिव मन्दिर नजिकै। फोन नम्बर 0965 40 49 49, मोबाइल नम्बर 98 560 40 479 र 98 560 30 082।

0: Choice FM 90.4 MHz.
1: ग्यारेन्टीका साथ कम्प्युटर मर्मत तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा बी3 कम्प्युटर हरमटारी फोन
2: 06-4213-23।
3: होइन, एक्लै बसेर के सोचिरहेको?
4: ए तिमी पो नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
3: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
4: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
3: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
4: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
3: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुका साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
5: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
3: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
5: विकास मोबाइल सेन्टर हरमटारी 40 चोक गोर्खा। सम्पर्क नम्बर 98-16-17-60-12 98-16-17-60-12।
3: वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
6: हाम्रै बालकृष्ण भाइको बानी।
7: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अङ्कलको बानी।
8: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
9: हाम्रै बालकृष्ण सरको बानी सर।
6: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
9: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
10: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्टेट नम्बर 22, जीसा जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार। सम्पर्क 98-560-40-283 र 98-058-48-831।
11: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊँ न, कफी पनि खान मन लागेको थियो।
12: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
11: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
12: त्यसैले त मैले तिमीलाई यहाँ लिएर आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
11: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
13: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
5: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
13: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 06-4-20-658, मोबाइल नम्बर 97-69-4-91-403।
14: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
13: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
14: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
13: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
14: गोर्खा गार्डन होटल गोर्खा। सम्पर्क 0-64-590-111 र 98-560-88-088।

0: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव भरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
1: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सक सँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
0: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
1: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
0: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।
2: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
4: हाम्रो वन हाम्रो धन, डढेलोबाट जोगाउन गरौ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: चोइस एफएम 90.4 मेगाहर्ज।
1: होइन एकुरो घुप्टेर मोबाइलमा के हेरिराखेको भने?
2: घर हेर्दैछु नि।
1: घर? तिमी त फेरि यहाँ छौ त।
2: युएनबी स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
1: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
3: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
4: युएनबी स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर एचडी एन्ड 4K भिडियो, कलर नाइट भिजन, एआई ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
3: सुरक्षाको नयाँ अनुभव युएनबी स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
4: नेशनल डिस्ट्रिब्युटर सामारी आईटी सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
3: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 0064205722, मोबाइल नम्बर 9852358330 र 9843410122। युएनभी क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
5: दैनिक भागदौड र थकानबाट टाढा प्रकृतिको काखमा केही समय बिताउने सोचमा हुनुहुन्छ? शान्त वातावरण, ताजा हावा र आत्मीय सत्कार चाहनुहुन्छ भने स्वागत छ होटल गोर्खा इन्भिटेजमा।
6: आरामदायी र सफा कोठा, स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू व्यवस्थित रूपमा आयोजना गरिने।
5: घुमघाम होस् या शुभ कार्य, गोर्खामा सबैको रुचाई,
6: बसाई, स्वाद र समारोह सबैको एकै गन्तव्य, होटल गोर्खा इन भिलेज प्राली।
5: सम्पर्क होटल गोर्खा इन भिलेज प्राली, बैंक रोड, बस पार्क, गोर्खा। फोन 0064202006, मोबाइल 9852011336।
7: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय, पुजेलेको कपडा पसलमा।
8: महिला, पुरुष, बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा।
7: दैनिक लगाउनेदेखि चाडपर्व र विशेष अवसरको लागि सबैलाई मनपर्ने गुणस्तरीय कपडा, उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय, पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल, जहाँ सबै प्रकारका कपडा पाइन्छ।
9: गोर्खा बजार कालिका काखैमा
7: नारायण वस्त्रालय, फुजेलेको कपडा पसल, हरमतारी गोर्खा। सम्पर्क नम्बर 9846026176, 9916173551।
1: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यो त?
10: भेटे नि, होटल गोर्खा प्यालेस।
1: त्यही त, नामलाई कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
10: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
1: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
8: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना, साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
10: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा। फोन नम्बर 0064213022 र 4214743।

0: Liponia. Extreme energy drink.
1: युरिया मात्र प्रयोग गरेमा माटो बिग्रन्छ। पर्याप्त प्राङ्गारिक मल सँगसँगै डीएपी, पोटास र युरिया मलको मात्रा मिलाएर प्रयोग गर्ने गरौं। रासायनिक मल प्रयोग गर्दै गएमा माटो अम्लीय हुन्छ र माटोको उर्वरा शक्ति पनि घट्दै जान्छ। त्यसैले रासायनिक मल सँगसँगै पर्याप्त मात्रामा प्राङ्गारिक मलको प्रयोग अनिवार्य गरौं, माटो रुखो र अस्वस्थ हुनबाट बचाऊ। रासायनिक मलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू। प्राङ्गारिक र रासायनिक मलको सिफारिस मात्रालाई ध्यान दिई उचित समयमा उचित तरिकाले प्रयोग गर्नुपर्दछ। बाली लगाउनुभन्दा ठिक अगाडि राम्रोसँग कुहिएको गोठे मल वा कम्पोस्ट मल वा भर्मी कम्पोस्ट मल वा हरियो मल प्रयोग गर्नुपर्दछ। युरिया मल मात्र प्रयोग गर्नुहुँदैन, सिफारिस मात्रामा डीएपी, पोटास आदि मल पनि प्रयोग गर्नुपर्दछ। खाद्यान्न, तरकारी बाली जस्ता सिजनल बालीहरूमा सामान्यतया युरिया मलको सिफारिस मात्राको आधा भाग तथा डीएपी र पोटासको पूरा मात्रा बाली लगाउनुभन्दा ठिक अगाडि प्रयोग गर्नुपर्दछ। युरिया मलको सिफारिस मात्राको एक चौथाई भाग बिरुवा रोपेको करिब एक महिनामा र बाँकी एक चौथाई मात्रा बाली पोटाउने बेला करिब दुई महिनामा प्रयोग गर्नुपर्दछ। यदि सकिन्छ भने माटो जाँच गरेर मलखाद प्रयोग गरौं वा कृषि प्राविधिकको सल्लाह अनुसार के कति मल कसरी प्रयोग गर्ने बारेमा जानकारी लिनुहोस्। मलखाद सम्बन्धी थप जानकारी आवश्यक भएमा कृषि ज्ञान केन्द्र वा स्थानीय तहका कृषि प्राविधिकसँग सोधपुछ गर्न सकिनेछ। सम्पर्क नम्बर 9868373632 र 9842285516। कृषक हितका लागि जारी सन्देश। गण्डकी प्रदेश सरकार, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, गोर्खा।
2: बर्खायाम शुरू भएसँगै गोर्खाका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो र भूक्षयको जोखिम बढ़िरहेको छ। यस्तो अवस्थामा हाम्रो सानो प्रयासले ठूलो क्षति हुनबाट जोगाउन सक्छ।
3: वन विनाश, खुल्ला भिरालो जमिन र कमजोर माटोका कारण पहिरोको जोखिम बढ़ने भएकाले जोखिमयुक्त क्षेत्रहरूमा वृक्षारोपण गर्नु आजको आवश्यकता हो।
2: डिभिजन वन कार्यालय र सब डिभिजन वन कार्यालय गोर्खाबाट निशुल्क वितरण भइरहेको बिरूवा प्राप्त गरी पहिरोको जोखिम भएका भिरालो जमिन, सड़क किनार, खोल्सा तथा खाली क्षेत्रमा बिरूवा रोपौं।
3: आदिवासी जनजाति समुदाय, स्थानीय समुदाय, महिला, युवा तथा सामुदायिक वन उपभोक्ता समूह सबै मिलेर हरियाली प्रबन्धन गरौं र बस्ती तथा खेतीयोग्य जमिनको संरक्षण गरौं।
2: रुख रोपौं, माटो जोगाऊ, माटो जोगाऊ, पहिरो रोकौं, पहिरो रोकौं, सुरक्षित भविष्य बनाऊ।
3: आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिपेडको सहयोग तथा च्वाइस एफएमको सहकार्यमा जनहितमा जारी सन्देश।
2: हरित गोर्खा, सुरक्षित गोर्खा।

0: का आल्मुनियम झ्यालडोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउन्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
1: हो र दाई, गोर्खामा पनि यूपीभीसी, आल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग, गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटल वर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा, गोर्खा। सम्पर्क कृष्ण गुरुङ, मोबाइल 98460 70211 र 98191 23170।
2: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
3: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
2: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
3: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: तिम्रो छोरीको अक्षर त कति राम्रो, कसरी यति राम्रो भयो? आजकल त बोल्न पनि नडराई स्टेजमा कस्तो मजाले बोलेको।
1: त्यही त, मलाई पनि कस्तो खुसी लाग्छ। राम्रो अक्षर लेखेको अनि नडराई बोलेको देख्दा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङको अनलाइन ह्यान्ड राइटिङ र पब्लिक स्पिकिङ क्लास जोइन गरिदिएको नि। पहिले अक्षर कस्तो नराम्रो थियो, बोल्न पनि कस्तो डराउँथ्यो, हेर त अहिले कस्तो राम्रो भएको छ।
4: मामु, अहिले त स्कुलमा पनि सबैले मेरो ह्यान्ड राइटिङ र बोल्ने कलाको कस्तो तारिफ गर्छन्।
0: अनि बोल्ने कला पनि अनलाइन क्लासबाटै सिक्ने?
1: पक्कै पनि। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङले अब एउटै प्लेटफर्ममा ल्याएको छ ह्यान्ड राइटिङ ट्रेनिङ, अक्षर सफा र सुन्दर बनाउने अभ्यास, पब्लिक स्पिकिङ ट्रेनिङ, आत्मविश्वासका साथ बोल्न सिकाउने विशेष कक्षा। बेस्ट ह्यान्ड राइटिङ ट्रेनिङ, राम्रो अक्षर, आत्मविश्वासका साथ बोली र उज्जवल भविष्य। सम्पर्क नम्बर 98111 91354, 98111 91354।
5: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
6: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुषमा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
5: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
6: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
5: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
6: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्दो।
5: ए त्यसो भए म पनि त्यही जानु पर्ला।
1: आकर्षक कुर्ता सुरुवाल, गाउन, लेहेङ्गा, साडी, डिजाइनर ब्लाउज सिलाई, पार्टी तथा विवाहको लागि चाहिने कपडा आफूले चाहे जस्तो डिजाइनमा सिलाउनुको साथै बच्चाको गाउन, कुर्ता सुरुवाल लगायत तपाईँको चाहना अनुसारका सम्पूर्ण डिजाइनको कपडा सिलाइन्छ। रुसु क्रिएसन बुटिक, गोर्खा नगरपालिका 6, हरमटारी, जीविस चोक, गोर्खा। सम्पर्क नम्बर 98606921108, 98606921108।

0: toilet for you.
1: Extreme energy drink.
2: गोर्खावासीहरूका लागि सुनौलो अवसर एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
3: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्तथैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सकसँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
2: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
3: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: थप जानकारीका लागि सम्पर्क 98560 40 018, 98560 40 515 र 98560 40 748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता। गोर्खा लायन्स आँखा सेवा केन्द्र गोर्खामा मोतीबिन्दु शल्यक्रिया सञ्चालन हुने सम्बन्धी सूचना।
4: यही मिति 2083 असार 19 देखि 21 गतेसम्म हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गोर्खा लायन्स आँखा सेवा केन्द्र र लायन्स क्लब अफ गोर्खाको आयोजनामा मोतीबिन्दु भएका आँखाका बिरामीहरूको लागि शल्यक्रिया हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: मोतीबिन्दु शल्यक्रिया शुल्क स्वरूप ₹5,000 लाग्नेछ। बिरामीहरूले औषधि, चस्मा तथा रगत परीक्षण शुल्क आफै बेहोर्नु पर्नेछ।
4: मोतीबिन्दु शल्यक्रिया गर्नुपर्ने बिरामीहरूले असार 19 गते दिनको 2 बजेभित्र सेवा केन्द्रमा सम्पर्क राख्नुहोला। गोर्खा नगरपालिका र आरूघाट गाउँपालिकाका बिरामीहरूलाई मोतीबिन्दु शल्यक्रिया निशुल्क हुनेछ।
2: शल्यक्रिया हुने स्थान गोर्खा लायन्स आँखा सेवा केन्द्र, प्रस्तावित लायन्स आँखा अस्पताल, अस्पताल मार्ग गोर्खा। फोन नम्बर 064-421-512।
5: होइन, एकुरो घोप्टेर मोबाइलमा के हेरिराखेको भने?
6: घर हेर्दैछु नि।
5: घर? तिमी त फेरि यहाँ छौ त।
6: UNB स्मार्ट क्यामेरा छ नि त घरमा, मोबाइलबाट सबै लाइभ हेर्न मिल्छ।
5: ओहो, सुरक्षा पनि अब यति स्मार्ट भइसक्यो है।
7: अब जहाँ भए पनि आफ्नो घर, पसल वा अफिसको निगरानी मोबाइलबाटै गर्नुहोस्।
8: UNB स्मार्ट क्यामेराका विशेषताहरू: क्लियर HD एन्ड 4K भिडियो, कलर नाइट भिजन, AI ह्युमन डिटेक्सन, 2A अडियो सपोर्ट।
7: सुरक्षाको नयाँ अनुभव UNB स्मार्ट क्यामेरा। आजै जडान गर्नुहोस्, आफ्नो घर तथा अफिस सुरक्षित राख्नुहोस्।
8: नेशनल डिस्ट्रिब्युटर सामारी IT सोल्युसन प्राइभेट लिमिटेड काठमाडौँ।
7: आधिकारिक विक्रेता सन टेक्नोलोजी काठमाडौँ। शाखा कार्यालय हरमटारी गोर्खा, हरमटारी चोकबाट गोर्खा हस्पिटल जाने बाटो। फोन नम्बर 064-420-522, मोबाइल नम्बर 98512-35830 र 98434-10-22। UNV क्यामेरा, नजर सधैँ तपाईँको साथमा।
4: नेपाली परम्पराको चिनारी काठको ठेकी। काठको ठेकी दही जमाउन, मोही पार्न, घिउ बनाउन र घर सजाउनको लागि बलियो, टिकाउ र आकर्षक ठेकी खोज्दै हुनुहुन्छ भने आउनुहोस् गोर्खाको छेपेटार र सिम्पानीमा रहेको रामबाबु बिकको ठेकी मदानी उद्योगमा। हामी कहाँ सिसौ, खमारी, कटहर जस्ता गुणस्तरीय काठको माने ठेकी, मदानी, लामा तथा झाँक्रीको लागि चाहिने ढ्याङ्रो, ट्याङ्रो, काठको वाइन कप लगायत विभिन्न आकर्षक तथा गुणस्तरीय काठका सामान सुपथ मूल्यमा ग्यारेन्टी सहित पाइन्छ। रामबाबु बिकको ठेकी मदानी उद्योग, गोर्खा नगरपालिका 11, छेपेटार र सिमपानी गोर्खा। सम्पर्क नम्बर 98560-64892 र 98060-71524।
9: ए साथी, कम्प्युटर किन्ने सोच्दैछु तर राम्रो पसलै भेटिन भने।
6: अरे तिमीलाई थाहा छैन, गोर्खामा कम्प्युटर किन्न छ भने इन्फोटेक गोर्खा नै हो नि।
9: हो र, के पाइन्छ नि त्यहाँ?
6: नयाँ डेस्कटप, ल्यापटप, प्रिन्टर, कम्प्युटरका सबै एसेसरिज साथै रिपेयर र मेन्टेनेन्स सर्भिस पनि हुन्छ।
4: घर तथा अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत कम्प्युटरका सम्पूर्ण सामानको लागि विश्वासिलो ठाउँ इन्फोटेक गोर्खा। गुणस्तरीय सामान, उचित मूल्य र उत्कृष्ट सेवा, यही नै हाम्रो प्रतिबद्धता।
6: इन्फोटेक गोर्खा, प्रविधिसँग तपाईँको विश्वास। गोर्खा नगरपालिका 6, हरमटारी चोक, गोर्खा। सम्पर्क मोबाइल नम्बर 98560-40172।
5: होइन, एक्लै बसेर के सोचिरहेको?
10: ए तिमी पो, नयाँ मोबाइल किन्ने भनेको कहाँ किन्ने होला भनेर सोचिरहेको, पैसा पनि अलिक कम छ।
5: त्यति धेरै सोच्नै पर्दैन नि, नयाँ मोबाइल किन्नु छ भने विकास मोबाइल सेन्टर हरमटारीमा जाऊ न, अहिले नै पैसा पुग्दैन भने किस्ता सुविधामा पनि मोबाइल पाइन्छ।
10: साँच्चै? अनि मेरो पुरानो मोबाइल के गर्ने?
5: त्यो पनि सजिलो छ, त्यहाँ एक्सचेन्ज अफर पनि छ, पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिन पाइन्छ।
10: त्यसो भए त झन् सजिलो रहेछ। अरू के पाइन्छ?
5: रेडमी, सामसुङ, ओप्पो, अनर, नथिङ, रियलमी, इन्फिनिक्स, एआई, आइटेल लगायत विभिन्न ब्रान्डका स्मार्टफोन पाइनुको साथै मोबाइल कभर, चार्जर, इयरफोन, सम्पूर्ण मोबाइल एसेसरिजहरू पाइन्छ नि। बिग्रेको मोबाइल पनि मर्मत गरिन्छ।
7: नयाँ मोबाइल किन्न वा बिग्रेको मोबाइल बनाउन सम्झनुहोस्
5: गुणस्तर, विश्वास र सेवाको सही ठेगाना।
7: विकास मोबाइल सेन्टर, हरमटारी 40 चोक, गोर्खा। सम्पर्क नम्बर 98 16 17 60 12, 98 16 17 60 12।

0: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
1: मुहान वरपरका रुख नकटाउ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
2: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: हजुरहरू पनि म जस्तै हुनुहुन्छ? सुनको गहना एकदमै मनपर्ने, तर सुनको भाव सुन्न साथ डर लाग्ने। चिन्तै नगर्नुहोस्, त्यसैले त म आज कारा कलेक्सन लिएर आएकी छु। देख्दा सुन जस्तै चम्किलो, लगाउँदा हल्का, प्राइस सुन्दा पनि ए हो र भन्ने खालको। पार्टी होस्, बिहे होस्, डेली वेयर होस्, सबै अकेजनका लागि मिल्ने ग्यारेन्टीवाला गहना पाइन्छ कारा कलेक्सनमा। सबैभन्दा राम्रो कुरा के छ हजुरलाई थाहा छ? अनलाइनबाटै अर्डर, घरमै डेलिभरी, न डर न झन्झट। स्टाइलिस देखिन महँगो हुनै पर्छ भन्ने छैन नि, किनकि स्टाइलको अर्को नाम हो कारा कलेक्सन। कारा कलेक्सन सम्पर्क कारा कलेक्सन 98063683381, व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
4: गोर्खा जाँदा बस्ने ठाउँ भेट्यौ त?
5: भेटे नि, होटल गोर्खा प्यालेस।
4: त्यही त, नाम नै कस्तो आनन्द लाग्ने। अनि कस्तो रहेछ त, के सुविधा छ रहेछ त्यहाँ?
5: कोठा सफा र आरामदायी पनि रहेछ, वातावरण पनि शान्त रहेछ, खाना पनि मिठो रहेछ।
4: ए, त्यसो भए अब गोर्खा जाँदा बस्ने ठाउँ एउटै हुने भयो हाम्रो।
3: स्वादिलो स्थानीय तथा अन्तर्राष्ट्रिय खाना साथै विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी तथा पारिवारिक कार्यक्रमहरू पनि व्यवस्थित रूपमा गरिन्छ। होटल गोर्खा प्यालेस, होटल गोर्खा प्यालेस, आराम, स्वाद र सम्मानको सही ठेगाना, सही ठेगाना।
5: सम्पर्क होटल गोर्खा प्यालेस, हरमटारी गोर्खा, फोन नम्बर 064-421-322 र 421-443।
6: गोर्खावासीहरूका लागि सुनौलो अवसर, एनपीआई गोर्खा हस्पिटल गोर्खामा काठमाडौँका वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विभव हरि कोइरालाद्वारा निशुल्क सर्जिकल स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।
7: यदि तपाईँलाई पेट दुख्ने वा ग्यास्ट्रिकको समस्या, पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिसाइटिस सम्बन्धी समस्या, थाइरोइड वा घाँटीमा गाँठागुठी, पाइल्स, स्तनमा गाँठागुठी वा अन्य शल्यक्रिया सम्बन्धी समस्या छ भने एनपीआई गोर्खा हस्पिटल गोर्खामा विशेषज्ञ चिकित्सक सँग निशुल्क स्वास्थ्य जाँच गराउनुहोस्।
6: मिति 2083 असार 9 गते मंगलबार। स्थान एनपीआई गोर्खा हस्पिटल गोर्खा।
7: समय बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म।
6: थप जानकारीका लागि सम्पर्क 98560-40018, 98560-40515 र 98560-40748। गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता।

0: संगम मेडी हेल्थ क्लिनिक गोर्खामा आधुनिक उपकरण र अनुभवी स्वास्थ्य कर्मी मार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा।
1: क्लिनिकमा उपलब्ध सेवाहरू मुटु तथा रक्तचाप जाँच, सम्पूर्ण रक्त परीक्षण, सुगर परीक्षण, लिभर तथा किडनी कार्य सम्बन्धी परीक्षण, थाइराइड, कोलेस्ट्रोल, युरिक एसिड, लिपिड प्रोफाइल, युरिन तथा स्टूल जाँच, साथै अन्य आवश्यक डायग्नोस्टिक सेवाहरू, छिटो रिपोर्ट, अनुभवी स्वास्थ्य कर्मीबाट परामर्श र न्यून सेवा शुल्क। सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत रहन र नियमित परीक्षण गराउनु अनुरोध गर्दछौ। थप जानकारीको लागि संगम मेडी हेल्थ क्लिनिक बस पार्क गोर्खा, फोन 0064213115 र मोबाइल 9856404018।
2: बल्ल बल्ल घर बनाएर सकियो, अब भने घर हेर्न लायकको हुने भयो।
3: दाइले बरु कस्तो राम्रो घर बनाउनु भयो, घर सुहाउँदो झ्याल ढोका चाहिँ कहाँबाट ल्याउनु भयो? म त यो झ्याल ढोका रेलिङ गेट कहाँ बनाउने भनेर अलमल्ल छु।
2: गोर्खामै पहिलो पटक अत्याधुनिक मेसिनबाट काम गर्ने गोर्खाली ग्रिल उद्योग छँदैछ नि। यूपीभीसी झ्याल ढोका, अल्मुनियम झ्याल ढोका, स्टील रेलिङ, टफन ग्लास, सटर, ग्रिल, गोल भर्याङ, एल भर्याङ, ट्रस, च्यानल गेट, कम्पाउण्ड बार, ठेला गाडी र सम्पूर्ण फलाम सम्बन्धी काम त्यहीबाट भइहाल्छ नि।
3: हो र दाई, गोर्खामा पनि यूपीभीसी, अल्मुनियम र ग्रिल सम्बन्धी यस्तो राम्रो काम हुने मलाई त थाहै थिएन। अब म पनि गोर्खाली ग्रिल उद्योगमै गएर अर्डर गर्ने भए।
0: गोर्खाली ग्रिल उद्योग गोर्खाको पहिलो अत्याधुनिक ग्रिल तथा मेटलवर्क सेवा। आजै सम्पर्क गर्नुहोस् र आफ्नो घरलाई सुरक्षित र आकर्षक बनाउनुहोस्। गोर्खाली ग्रिल उद्योग, गोर्खा नगरपालिका 8, गोर्खा नगरपालिका नजिकै चुच्चेढुङ्गा गोर्खा। सम्पर्क कृष्ण गुरूङ, मोबाइल 9846702011 र 9191231370।

0: गोर्खा जिल्लाकै विश्वासिलो सुन चाँदी पसल
1: नारायण सुन चाँदी पसल बैंक रोड बस पार्क गोर्खा। फोन नम्बर 0064 20 670 मोबाइल नम्बर 98465 58 238।
2: घरमा सबैजनाको लागि सुहाउने राम्रो कपडा किन्नु पर्ने थियो, त्यसो भए त सिधै जानुपर्छ नारायण वस्त्रालय पुजेलेको कपडा पसलमा।
3: महिला पुरुष बच्चा सबै उमेरका लागि सबै प्रकारका कपडा एकै ठाउँमा,
2: दैनिक लगाउनेदेखि चाड पर्व र विशेष अवसरको लागि सबैलाई मन पर्ने गुणस्तरीय कपडा उचित मूल्य र भरपर्दो सेवाको लागि सम्झनुहोस् नारायण वस्त्रालय पुजेलेको कपडा पसल। पुजेलेको कपडा पसल
4: नारायण
2: वस्त्रालय फुजेलीको कपडा पसल हरमटारी गोर्खा। सम्पर्क नम्बर 98460 26176 98 16 17 33 51।
5: एक जमाना थियो जुन बेला विदेश जानको लागि चाहिने भाषा पढ्न बाहिरै जानु पर्ने हुन्थ्यो,
6: तर अहिले जमाना फेरि सक्यो नि। तपाईँको सपनाको सहर जापानमा काम गर्न जानको लागि होस् वा पढ्न जानको लागि होस्, अब गुणस्तरीय रूपमा विभिन्न भाषा कक्षाहरू गोर्खामै उपलब्ध छ।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जानको लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हो।
6: अनुभवी मार्गदर्शन, तपाईँको घरदेखि जापानसम्म कसरी पुग्ने भन्ने चिन्ता अब हामीमा छोड्नुहोस्।
7: विशेष गरी जापानमा वर्किङ भिसामा जान चाहनेहरूका लागि तयारी कक्षा, भाषादेखि इन्टरभ्यूसम्मको सम्पूर्ण तयारीका लागि जेनेरेसन फ्युचर हब।
6: जापानी भाषा कक्षाको साथमा अङ्ग्रेजी, कोरियन र कम्प्युटर कक्षाहरू पनि उपलब्ध छ।
7: सम्पर्क सेनिसा खत्री, मोबाइल नम्बर 98 94 39 421, गोर्खा नगरपालिका 6 शक्ति चोक गोर्खा, होटल बिसौनीको माथिल्लो गेट अगाडि।
8: कुनै पनि ब्रान्डका कम्प्युटर खरिद गर्नु परेमा सम्झनुहोस् बिथ्री कम्प्युटर्स। काठमाडौँको मूल्यमा थप सुविधा सहित 2 वर्षसम्म वारेन्टी भएका कम्प्युटर तथा ल्यापटप पाइने ठाउँ बिथ्री कम्प्युटर्स। फोन 0664213 27 हरमटारी गोर्खा।
9: तपाईँको बिग्रेको इलेक्ट्रोनिक सामान बनाउने ठाउँ पाउनु भएको छैन भने अब गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि रहेको नित्य इलेक्ट्रोनिक्समा पूर्ण ग्यारेन्टी सहित मर्मत सेवा उपलब्ध छ।
10: पानी तताउने भाँडा, मिक्सर, साउन्ड सिस्टम, ड्रिल मेसिन, वासिङ मेसिन, फ्रिज, डिप फ्रिज, पंखा, लिड टिभी लगायत सबै प्रकारका इलेक्ट्रोनिक सामानको प्रोफेसनल रिपेयर गरिन्छ।
9: गुणस्तरीय मर्मतको लागि सम्झनुहोस्
10: नित्य इलेक्ट्रोनिक्स, गोर्खा नगरपालिका 6 आँखा अस्पताल अगाडि मोडैमा। सम्पर्क मोबाइल नम्बर 98576 24 210 98576 24 210।
11: विज्ञान पोलिक्लिनिक सेन्टर प्राली अर्याल मेडिकल हल गोर्खा नगरपालिका 7 नयाँ बजार गोर्खामा स्वास्थ्य परिसर सम्बन्धी सूचना। हाम्रा सेवाहरू एक्सरे सेवा, भिडियो एक्सरे सेवा, प्रयोगशाला, ईसीजी, बिरामीको स्वास्थ्य परीक्षण सेवा, हात खुट्टा भाँचिएको प्लास्टर, नेबुलाइजेसन, गर्भवती महिलाको जाँच, परिवार नियोजन तथा परामर्श सेवा, माइनर अपरेशन सेवा तथा गर्भवती महिलाको भिडियो एक्सरे पनि गरिन्छ। विभिन्न समयमा फरक फरक विषयमा विशेषज्ञ सेवा साथै अन्य सेवाहरू। हरेक हप्ताको शनिबार विशेषज्ञ सहितको सेवा हुने जानकारी गराउँछौ। थप जानकारीका लागि सम्पर्क 0664 20 790, 98 560 40 046 र 98 560 40 901।
12: चोइस एफएम 90.4 मेगाहर्ज।

0: ओइ सुन त, केटाहरूको राम्रो कपडा कहाँ पाइन्छ?
1: अब सजिलो छ नि, मनकामना सपिङ सेन्टरको नाम सुनेको छैनस्? जहाँबाट केटाहरूको स्टाइल सुरु हुन्छ। विभिन्न ब्रान्डका शर्ट, प्यान्ट, हाफ प्यान्ट, टी शर्ट, ब्लेजर लगायत सबै खालका कपडा एकै ठाउँमा।
2: राम्रो कपडा, सही फिटिङ र किफायती मूल्यका लागि मनकामना सपिङ सेन्टर गोर्खा।
1: प्रोप्राइटर प्रेम श्रेष्ठ, मनकामना सपिङ सेन्टर, हरमटारी गोर्खा। मोबाइल 9841527, 9841527। वाउ, कस्तो राम्रो सुट, कहाँ सिलाउनु भएको?
3: हाम्रै बालकृष्ण भाइको मानि।
4: वाउ, तिम्रो कस्तो राम्रो ड्रेस, तिमीले कता सिलाएको? बालकृष्ण अंकलको मानि।
5: वाउ, कस्तो राम्रो अफिस ड्रेस, कहाँ सिलाउनु भएको सर?
6: हाम्रै बालकृष्ण सरको मानि सर।
7: बालकृष्ण बालकृष्ण, पसलको नाम पनि भन्नुहोस् न।
8: हाम्रै न्यू टेलर्स लोगो गोर्खामा नि।
9: सबै प्रकारका गुणस्तरीय कपडा र आकर्षक डिजाइनका लागि हामीलाई सम्झनुहोस्। न्यू टेलर्स लोगो, जीविसा चोक गोर्खा, स्ट्रेट नम्बर 22, जीसस जाने बाटो। प्रोप्राइटर बालकृष्ण परियार, सम्पर्क 9856040283 र 9008548131।
10: ओइ सुन्न, सुस्मिताको बिहेको निम्तो आइसक्यो, के लाएर जाने भन्ने पो पिर्छ त मलाई।
11: त्यति जाबो कुरामा पनि अल्झेर बसिराखै त चाहिँ। मैले त अस्ति रुसु क्रिएसन बुटिकमा गएर सुस्मा दिदीलाई भेटेर अर्डर पनि गरेर आइसके।
10: ए हो र, त्यहाँ कस्तो कस्तो डिजाइनको लुगा पाउँछ र?
11: तलाई जस्तो लगाउन मन छ त्यस्तै पाउँछ। नयाँ डिजाइनका साडी, कुर्ता, गाउन, ब्लाउज र अहिले चलेका डिजाइनका कपडाहरू पनि पाइन्छ।
10: ए हो र, फिटिङ पनि राम्रो हुन्छ
11: एकदमै, स्टाइल पनि, क्वालिटी पनि, रेट पनि मिल्द।
10: ए त्यसो भए म पनि त्यही जानु पर्ला।

0: तपाईको आत्मीय घर, तपाईको आत्मीय घर।
1: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: आज त कस्तो धेरै भोक लागेको छ, अलि राम्रो ठाउँमा खाजा खान जाऊ न। कफी पनि खान मन लागेको थियो।
3: ल हिँड न त, आज म तिमीलाई ग्रेस बेकरी क्याफेमा लैजान्छु।
2: ओहो, केक, पेस्ट्री, ब्रेड सबै ताजा, कफी पनि एकदमै पर्फेक्ट।
3: त्यसैले त मैले तिमीलाई यहाँ आएको, बेकरी आइटम पनि पाइने, खाजा पनि पाइने, कफी पनि पाइने, त्यसैले त मलाई ग्रेस बेकरी बेस्ट लाग्छ।
2: त्यही त, वातावरण पनि आनन्द र सफा रहेछ।
0: ताजा बेकरी आइटम र स्वादिलो कफीको मिलन ग्रेस बेकरी क्याफे, जहाँ स्वाद र सन्तुष्टि भेटिन्छ।
4: बर्थडे तथा एनिभर्सरीको लागि अर्डर अनुसारको केक होम डेलिभरी पनि गरिन्छ।
0: ग्रेस बेकरी क्याफे, गोर्खा नगरपालिका 6, हरमटारी गोर्खा। फोन नम्बर 064-420-658, मोबाइल नम्बर 97-69-4-91-403।
5: चोइस एफएम 90.4 मेगाहर्ज।

0: गोर्खा आउनुहुन्छ? आराम, शान्त वातावरण र उत्कृष्ट आतिथ्य खोज्दै हुनुहुन्छ?
1: हामी गोर्खा गार्डन होटलमा तपाईँलाई हार्दिक स्वागत गर्दछौ।
0: सफा तथा विशाल कोठा, स्वादिष्ट भोजन, सुन्दर बगैँचा र पारिवारिक वातावरणले तपाईँको यात्रालाई बनाउँछ अझ खास।
1: गोर्खा गार्डन होटल, गोर्खामा तपाईँको आत्मीय घर, तपाईँको आत्मीय घर।
0: गोर्खा गार्डन होटल गोर्खा, सम्पर्क 064-590-111 र 98-560-88-088।
2: Choice FM time check.
3: अहिले रातिको 9 बजेको छ।
2: It's 9 PM.